0: अहिले प्रस्तुत थियो रामायण पाठ र बपालो समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मंगलबाट सुन्नुहोस्। मुख्य समाचार। सर्वोच्च न्यायालयले कुनै व्यक्तिलाई विदेशी घोषणा गर्ने प्रक्रिया निष्पक्ष हुनुपर्ने फैसला सुनाएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले तमिलनाडुमा अमोनिया ग्यास रिसर्भको घटनाबाट प्रभावित झारखण्डका कामदारहरूको विषयमा संज्ञान लिनुभयो। पश्चिम बंगाल विधानसभाले पारित गरेको दुई नयाँ अपराध विरोधी कानून आजदेखि लागू भएको छ। भियतनामको फुकोक टापुमा नौका पल्टिँदा ज्यान गुमाएका 15 भारतीय पर्यटकको शव आज भारत ल्याइँदैछ। अनि मौसम विभागले आज असम, मेघालय, बिहार र पश्चिम बंगालको गांगेय क्षेत्रमा मुसलधारे वर्षाका लागि अरेन्ज अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। सर्वोच्च न्यायालयले असमको विदेशी न्यायाधिकरणले विदेशी घोषणा गरेका 27 दायर गरेको याचिकाहरूमाथि सुनवाई गर्दै नागरिकता निर्धारण गर्ने वा कुनै व्यक्तिलाई विदेशी घोषणा गर्ने प्रक्रिया निष्पक्ष हुनुपर्ने फैसला सुनाएको छ। न्यायालयले उचित प्रक्रिया पालन गर्नुपर्ने कुरामा जोड दिएको छ। न्यायमूर्ति विक्रम नाथ र न्यायमूर्ति सन्दीप मेहताको पीठले 27 मुद्दामा गुवाहाटी उच्च अदालत र विदेशी न्यायाधिकरणको आदेशलाई खारेज गरेको हो। अदालतले निवेदकहरूको मुद्दाको पुनः सुनवाई नभएसम्म उनीहरूमाथि कुनै पनि जबरजस्ती कार्यवाही नगर्न निर्देशन दिएको छ। सर्वोच्च न्यायालयले नागरिकताको निर्णय गर्ने वा कुनै व्यक्तिलाई विदेशी घोषणा गर्ने प्रक्रिया निष्पक्ष हुनुपर्ने र न्यायिक सिद्धान्तमा सम्झौता गर्न नसकिने ठहर गरेको छ। याचिकाकर्ताहरूमा सावित्री डे, अजबहार अली, मोहम्मद अकबर अली, आबिदा खातुन र अनवारा खातुन थिए। अति प्राविधिक आदर र सानातिन असहमतिका आधारमा आफूहरूलाई विदेशी घोषणा गरिएको उनीहरूको तर्क थियो। याचिकाकर्ताहरूले न्यायाधिकरणको आदेशलाई गुवाहाटी उच्च न्यायालय र पछि सर्वोच्च अदालतमा चुनौती दिएका थिए। उनीहरूले आफ्नो भारतीय नागरिकता प्रमाणित गर्न सन् 1971 अघिको रेकर्ड, मतदाता नामावली र भूमि रेकर्ड जस्ता कागजातहरूको सहारा लिएका थिए। सर्वोच्च न्यायालय

0: रूपले राम मन्दिरमा दानको कथित हिनामा मिनाग भएको आरोपमा उत्तर प्रदेश सरकारद्वारा गठित विशेष जाँच दल एसआईटीलाई जाँच सम्बन्धी स्थिति रिपोर्ट पेश गर्न भनेको छ। यस मामिलामा सीबीआईको छानबिनको माग गर्दै दायर गरिएको याचिकामा सर्वोच्च न्यायालयले केन्द्र सरकार, उत्तर प्रदेश सरकार र श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई नोटिस जारी गरेको छ। मुख्य न्यायाधीश सूर्यकान्त, न्यायमूर्ति जय मालिया बागसी र न्यायमूर्ति वी मोहनको बेन्चले उक्त रिटमा सीटमाथि सुनवाई गरेको थियो। यसअघि 13 जुनमा उत्तर प्रदेश सरकारले राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टको अनुरोधमा 3 सदस्यीय एसआईटी गठन गरेको थियो। छानबिन टोलीमा लखनऊका डिभिजनल आयुक्त विजय विश्वास पन्त, पुलिस महानिरीक्षक किरण एस र वित्त विशेष सचिव नीलरतन सामेल छन्। राष्ट्रपति द्रौपदी मुर्मूले तमिलनाडुमा अमनीय ग्यास रिसर्भको घटनाबाट प्रभावित झारखण्डका कामदारहरूको विषयमा संज्ञान लिनुभयो। झारखण्डको रामगढ जिल्लाका सरकारी वकिल सञ्जीव कुमार अम्बष्टले दायर गरेको याचिकापछि राष्ट्रपतिले यस्तो कदम चाल्नुभयो। राष्ट्रपति सचिवालयले श्रम तथा रोजगार सचिवलाई तत्काल आवश्यक कार्यवाही गरी सम्बन्धित प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। याचिकामा आर्थिक सहायता, क्षतिपूर्ति र पुनर्स्थापनाका साथै झारखण्डबाट प्रभावित श्रमिकहरूको सुरक्षित फिर्ताको माग गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले कोलम्बियाको बुकारा मंगामा आयोजित 56 अन्तर्राष्ट्रिय भौतिकी ओलम्पियाड 2026 स्वर्ण पदक जित्ने भारतीय टोलीलाई बधाई दिनुभएको छ। एक सोसियल मिडिया पोस्टमा श्री मोदीले भन्नुभयो, उनीहरूको उपलब्धि देशको युवा शक्तिको असीमित क्षमता र विज्ञान र अनुसन्धान प्रति उत्कर्षताको अर्को उदाहरण हो। प्रधानमन्त्रीले भन्नुभयो, यो पनि उत्तिकै प्रशंसनीय छ कि बितेको दशकमा भारतीय विद्यार्थीहरूले यस मञ्चका विभिन्न संस्करणहरूमा असाधारण प्रदर्शन गरेका छन्। रक्षा मन्त्री राजनाथ सिंह, सड़क यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले लखनऊ कानपुर द्रुत मार्गको उद्घाटन गर्नुभएको छ। 63 किलोमिटर लम्बाइको यो देशको दोस्रो लामो एलिभेटेड कोरिडोर एक्सप्रेसवे हो भने यो स्वचालित र रोबोटिक मेसिनको सहायताले बनेको देशको पहिलो एक्सप्रेसवे पनि हो। एक्सप्रेसवे 120 किलोमिटर प्रति घण्टाको गतिको लागि डिजाइन गरिएको छ भने सवारी साधनहरूको गति निगरानी गर्न आर्टिफिसियल इन्टेलिजेन्स सिस्टम समेत लगाएको छ। यस्तै प्रत्येक 2 किलोमिटरमा आकस्मिक कल बक्सको व्यवस्था गरिएको छ। सुरक्षाका लागि 24 घण्टा काम गर्ने 2 कन्ट्रोल रुम पनि राखिएको छ। एक्सप्रेसवेले लखनऊ र कानपुर बीचको यात्राको समय केवल 35 देखि 45 मिनटमा घटाउनेछ। उही दुई सहर बीच कारमा यात्रा गर्दा 275 रुपियाँ टोल ट्याक्स लाग्नेछ।
1: भारत के दूसरे सबसे लंबे एलिवेटेड कॉरिडोर वाला 63 किलोमीटर लंबा 6 लेन का लखनऊ कानपुर एक्सप्रेसवे स्वचालित और अत्याधुनिक मशीन निर्देशित निर्माण तकनीक से बना देश का पहला एक्सप्रेसवे भी है। एआई के जरिए गति नियंत्रण की प्रणाली, हर 2 किलोमीटर पर आपातकालीन कॉल बॉक्स और 2 एकीकृत 24/7 कंट्रोल रूम वाला ये एक्सप्रेसवे 120 किलोमीटर प्रति घंटे तक की गति के लिए डिजाइन किया गया है और इससे लखनऊ और कानपुर के बीच यात्रा का समय घटकर मात्र 35 से 40 मिनट होने की उम्मीद है। सुशील चंद्र तिवारी, आकाशवाणी समाचार, लखनऊ।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIN News Khorsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। पश्चिम बंगाल विधानसभाले पारित गरेको 2 नयाँ अपराध विरोधी कानून आजदेखि लागू भएको छ। यसै वर्षको जुन महिनामा पश्चिम बंगाल विधानसभाले अपराध विरोधी विधेयक, पश्चिम बंगाल सार्वजनिक सुरक्षा र असामाजिक गतिविधिहरूको नियन्त्रण विधेयक 2026 र पश्चिम बंगाल सार्वजनिक व्यवस्था मर्मत संशोधन विधेयक 2026 पारित गरेको थियो। राज्यपाल आरएन रविले असामाजिक गतिविधिहरू नियन्त्रण गर्ने विधेयकलाई आफ्नो स्वीकृति दिएसँगै यो कानून लागू भएको हो। भियतनामको फुकुक टापुमा नौका पल्टिँदा ज्यान गुमाएका 15 जना भारतीय पर्यटकको शव आज भारत ल्याइँदैछ। हो ची मिन सिटीबाट स्थानीय समयअनुसार 6 बजे उड्ने विमान राति 9:30 मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भियतनाम स्थित भारतीय दूतावासले जनाएको। मृतकको पार्थिव शरीरको अन्त्येष्टिका लागि सम्बन्धित राज्य सरकारसँग समन्वय गरी मृतकका परिवारसँग समन्वय गर्न अनुरोध गरिएको दूतावासले जनाएको छ। सरकारले सोसियल मिडियामा प्रसारित भएको गुगल

को एउटा फारमको खण्डन गरेको छ जसमा डाक्टर र अन्य पेशेवरहरूलाई इन्टर्नसिप प्रदान गर्ने झुटो दावी गरिएको छ। उक्त इन्टर्नसिपलाई कथित तौरमा सूक्ष्म लघु तथा मझौला उद्यम मन्त्रालयले राष्ट्रिय स्वास्थ्य अनुसन्धान नीतिको मस्यौदामा सुझाव आह्वान गरेको छ। यसको उद्देश्य भारतको स्वास्थ्य अनुसन्धान प्रणालीलाई बलियो बनाउने र मार्गदर्शन गर्न एक रणनीतिक ढाँचा प्रदान गर्नु हो। यस नीतिले एक विश्वसनीय, समावेशी, आत्मनिर्भर र प्रभाव उन्मुख स्वास्थ्य अनुसन्धान प्रणालीलाई प्रवर्धन गर्न खोज्छ जुन जनताको स्वास्थ्य आवश्यकताहरूप्रति संवेदनशील र उत्तरदायी छ। यसको उद्देश्य उच्च गुणस्तरीय नैतिक र नवीन अनुसन्धानलाई बढावा दिनु र स्वास्थ्य परिणामहरू र समानता सुधार गर्न राष्ट्रिय र उदयमान स्वास्थ्य प्राथमिकताहरू सुनिश्चित गर्नु हो। कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधनमा श्रद्धाञ्जली अर्पण गर्न भारतले आज राष्ट्रिय शोकको घोषणा गरेको छ। अमिर शेख हमद बिन खलिफा अल थानीको हिज निधन भयो। शोकको दिनमा देशभरिका सबै भवनहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले जोर्डन, बाहरेन र कुवेतमा रहेको अमेरिकी सैन्य ठिकानाहरूमा मिसाइल र ड्रोन आक्रमणको जिम्मेवारी लिएको छ। इरानले आफ्नो सैन्य ठिकानाहरूमा हालै अमेरिकाले गरेको आक्रमणको जवाफको रूपमा वर्णन गरेको छ। इरानको सरकारी समाचार एजेन्सीका अनुसार जोर्डनको प्रिन्स हसन विमानस्थल, बाहरेनको शेख इसा विमानस्थल र कुवेतको अली अल सलेम र अहमद जाबेर विमानस्थललाई लक्षित गरी आक्रमण गरिएको हो। मौसम विभागले आज असम, मेघालय, बिहार र पश्चिम बंगालको गांगेय क्षेत्रमा मुसलधारी वर्षाका लागि अरेन्ज अलर्ट जारी गरेको छ। यस्तै अरूणाचल प्रदेश, पूर्वी उत्तर प्रदेश, नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, ओडिसा, उपहिमालयी पश्चिम बंगाल, सिक्किम र उत्तराखण्डमा पनि आगामी 2-3 दिनसम्म भारी वर्षा रहने मौसम विभागले जनाएको छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। सर्वोच्च न्यायालयले कुनै व्यक्तिलाई विदेशी घोषणा गर्ने प्रक्रिया निष्पक्ष हुनुपर्ने फैसला सुनाएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले तमिलनाडुमा अमोनिया ग्यास रिसावको घटनाबाट प्रभावित झारखण्डका कामदारहरूको विषयमा संज्ञान लिनुभयो। पश्चिम बंगाल विधानसभाले पारित गरेको दुई नयाँ अपराध विरोधी कानून आजदेखि लागू भएको छ। भियतनामको फुकुक टापुमा नौका पल्टिँदा ज्यान गुमाएका 15 भारतीय पर्यटकको शव आज भारत ल्याइँदैछ। अनि मौसम विभागले आज असम, मेघालय, बिहार र पश्चिम बंगालको गांगेय क्षेत्रमा मुसलधारी वर्षाका लागि अरेन्ज अलर्ट जारी गरेको छ। यसको साथै आकाशवाणीबाट समाचार पूरा भयो।

पनि भन्या पाप छुट्त छन् सबनी जो एक चित्त गरेर पाठ खुसी भई गर्छन् सदा यही भन्या जीवन मुक्त तिनै त हुन्नर भई ईश्वर शरीरका बन्या पूजा पुस्तकको गर्या पनि त फल एक सुमेधका शरीर पाउँछन् सुनियो कहीँ पनि भन्या

अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक सिल्वेस्टर लेप्चा। विषय रहेको छ भारत न्यूजील्याण्ड रणनीतिक साझेदारी 2030 सम्मको रोडम्याप। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले 11 जुलाई 2026 अकल्याण्डमा न्यूजील्याण्डका समकक्षी क्रिस्टोफर लक्सनसँग भेट गर्नुभयो र भारत न्यूजील्याण्ड रणनीतिक साझेदारी निर्माणको घोषणा गर्नुभयो। दुवै प्रधानमन्त्रीहरूले आगामी 4 वर्षमा संयुक्त कार्यको मार्गदर्शन गर्न र भारत न्यूजील्याण्ड सामरिक साझेदारीलाई अझ बलियो बनाउनका लागि साझा ढाँचाको रूपमा 2030 यस रोडम्यापलाई अनुमोदन गर्नुभयो। रणनीतिक साझेदारीमा यस रोडम्यापका विभिन्न स्तम्भहरूमा निर्धारित क्षेत्रहरू र पहलहरू समावेश छन्, तर यसमा सीमित छैन। राजनीतिक र कूटनीतिक संलग्नताको मोर्चामा दुवै देशहरूले क्षेत्रीय र बहुपक्षीय घटनाहरूको छेउछाउमा साथै आफ्ना प्रधानमन्त्री र क्याबिनेट मन्त्रीहरूबीच नियमित बैठक र पारस्परिक भ्रमणहरू निर्धारित गर्न काम गर्नेछन्। साझा चासोका सबै क्षेत्रमा सहयोगलाई गहन बनाउन सम्बन्धित मन्त्रालय र सरकारी विभागहरूबीच विदेश मन्त्रीहरूको संवाद र अन्तर्क्रियाको माध्यमबाट उनीहरूले प्रभावकारी उच्च स्तरीय सहयोग सुनिश्चित गर्नेछन्। यो सरकार सहकार्यले रणनीतिक साझेदारी 2030 रोडम्यापको कार्यान्वयनलाई अगाडि बढाउन र समन्वय गर्न एक संयन्त्र प्रदान गर्नेछ। दुई देशबीचको रक्षा र सुरक्षा सहयोगले अभ्यास, एकाइहरूको भ्रमण, अल्पकालीन कार्मिक आदान प्रदान, खेलकुद भ्रमण, रक्षा स्टाफ कलेज आदान प्रदान र उच्च स्तरीय रक्षा संवादको माध्यमबाट सैन्य अन्तर्क्रियालाई जारी राख्नेछन्। उनीहरूले रक्षा सहयोगमा 2024 भारत न्यूजील्याण्ड समझदारी पत्रलाई कार्यान्वयन गर्न जारी राख्नेछन् र रक्षा मन्त्रालय र सेवा स्तरमा नियमित संरक्षित रक्षा संलग्नता कायम राख्नेछन्। दुवै देशहरूले हिन्द प्रशान्त महासागर पहलको समुद्री सुरक्षा स्तम्भ अन्तर्गत समुद्री मामिलाहरूमा

0: अघि बढाउनेछन्। उनीहरूले भारतको विदेश मन्त्रालय र न्यूजील्याण्डका विदेश मामिला तथा व्यापार मन्त्रालयको नेतृत्वमा प्रति आतंकवाद सम्बन्धी संयुक्त कार्य समूह सिटीको स्थापना गर्ने व्यवस्थाको ज्ञापन पत्रलाई कार्यान्वयन गर्नेछन् र पारस्परिक रूपमा सहमत भएको समयमा सिटीमा संयुक्त कार्यदलको बैठक बोलाउनेछन्। उनीहरू भारत न्यूजील्याण्ड साइबर संवादको माध्यमबाट साझा साइबर सुरक्षा प्राथमिकताहरूमा संलग्न हुनेछन् र कानून प्रवर्तन सहयोगमा भारतको राष्ट्रिय जाँच एजेन्सी र न्यूजील्याण्ड पुलिसबीच सम्झौताको औपचारिकताको दिशामा काम गर्नेछन्। उनीहरूले पूर्वाधार प्रणालीको लचिलोपन सुधार गर्न आपदा प्रतिरोधी पूर्वाधारका लागि गठबन्धन मार्फत सहकार्यलाई सुदृढ पार्न काम गर्नेछन्। व्यापार र आर्थिक सहयोगमा दुई देशहरूले सन् 2030 सम्ममा वस्तु र सेवाहरूको द्विपक्ष दुईतर्फी व्यापारलाई रुपियाँ 35,000 करोडसम्म दोब्बर पार्ने महत्वाकांक्षी लक्ष्यको दिशामा काम गर्नेछन्। उनीहरूले भारत न्यूजील्याण्ड मुक्त व्यापार सम्झौताको लागि अर्को कदमहरूमा पनि सँगै काम गर्नेछन् ताकि यसलाई शीघ्र लागू गर्न र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सकियोस्। भारत र न्यूजील्याण्डले संयुक्त अनुसन्धान ज्ञान आदान प्रदान र प्राविधिक र नीतिगत सहयोगलाई अगाडि बढाउनका लागि बागवानी र पशुपालन तथा दुग्ध व्यवसायमा सहयोग ज्ञापन 2025 कार्यान्वयन गर्ने दिशामा काम गर्नेछन्। उनीहरूले पर्यटन क्षेत्रमा दुईतर्फी आगन्तुक प्रवाह र उद्योगको सहयोगलाई प्रवर्धन गर्न पर्यटन सम्बन्धी सम्झौता ज्ञापन पत्र पनि सञ्चालन गर्नेछन्। उनीहरूले प्रवासी समुदायहरूलाई द्विपक्षीय जनता जनता बीचको सम्बन्धलाई सबल बनाउन साझेदारको रूपमा संलग्न गर्नेछन्। खेलकुदमा 2025 सहयोग ज्ञापन पत्रको कार्यान्वयनलाई निरन्तरता दिन ध्यान केन्द्रित गरिनेछ। परम्परागत औषधिमा विज्ञ स्तरको आदान प्रदानका लागि सहयोग मागिनेछ। दुवै देशले आफ्नो संस्कृतिलाई अझ राम्ररी बुझ्नका लागि सांस्कृतिक सहयोग सम्बन्धी सम्झौतालाई कार्यान्वयन गर्नेछन्। यसले स्थानीय सरकारहरूबीच सहकार्यलाई प्रोत्साहित गर्नेछ। उनीहरूले भारत र न्यूजील्याण्डको सम्बन्धित शिक्षा प्रणालीहरूको बारेमा सूचनाको निरन्तर आदान प्रदानलाई सहज बनाउन 2025 शैक्षिक सहयोग व्यवस्था लागू गर्न मद्दत गर्नेछन्। दुवै देश दिगो ऊर्जा संक्रमणलाई समर्थन गर्न ग्लोबल बायोफ्युल्स एलायन्ससँग संलग्न हुनेछन्।
1: আকাশবাণী শিলিগুড়ি অনুষ্ঠান প্রচারিত হচ্ছে মিডিয়াম ওয়েব 711 kHz এবং নিউজ অন এআইআর অ্যাপের মাধ্যমে। শুরু হচ্ছে অনুষ্ঠান গান পরম্পরা, তার আগে বিজ্ঞাপন।
2: ভারতে সার্ভাইকাল বা জরায়ু মুখের ক্যান্সার মহিলাদের দ্বিতীয় প্রধান ক্যান্সার। সার্ভাইকাল ক্যান্সার প্রতিরোধে আপনার পরিবারের 14 বছর বয়সের কিশোরীদের HPV টিকা দিন। এই টিকা বিশ্ব স্বাস্থ্য সংস্থা WHO দ্বারা অনুমোদিত এবং সম্পূর্ণ নিরাপদ ও কার্যকরী। এই টিকা আপনার নিকটবর্তী সরকারি মেডিকেল কলেজ, জেলা হাসপাতাল, ব্লক ও পৌর স্বাস্থ্য কেন্দ্রে এখন বিনামূল্যে পাওয়া যাচ্ছে। বিশদে জানতে সরকারি স্বাস্থ্য কেন্দ্রে যোগাযোগ করুন বা www.in.mohfw.gov.in এই ওয়েবসাইটটি ভিজিট করুন। স্বাস্থ্য ও পরিবার কল্যাণ দপ্তর, পশ্চিমবঙ্গ সরকার দ্বারা জনস্বার্থে প্রচারিত।
1: শুরু হচ্ছে অনুষ্ঠান গান পরম্পরা। আজ শুনবেন খেয়াল, পণ্ডিত এ কানন, রাগ মিয়া মলহাড়।

आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार अलिशा खवासबाट सुन्नुहोस्। मुख्य समाचार। आदिकवि भानुभक्त आचार्यको 212 जन्म जयन्ती श्रद्धा सम्मान र उत्साहका साथ पालन। यस अवसरमा राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारी लगायतले नेताहरूले आचार्यप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शुभकामना व्यक्त गर्नुभयो। पश्चिम बंगाल विधानसभाले पारित गरेको दुई नयाँ अपराध विरोधी कानून आजदेखि लागू भएको छ। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यका

0: राष्ट्रिय एकता तथा भारत नेपाल बीचको ऐतिहासिक सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा समेत मनाइने गरिन्छ। पश्चिम बंगाल विधानसभाले पारित गरेको दुई नयाँ अपराध विरोधी कानून आजदेखि लागू भएको छ। यसै वर्षको जूनमा पश्चिम बंगाल विधानसभाले अपराध विरोधी विधेयक, पश्चिम बंगाल सार्वजनिक सुरक्षा र असामाजिक गतिविधिहरूको नियन्त्रण विधेयक 2026 र पश्चिम बंगाल सार्वजनिक व्यवस्था मर्मत संशोधन विधेयक 2026 पारित गरेको थियो। राज्यपाल आरएन रविले असामाजिक गतिविधिहरू नियन्त्रण गर्ने विधेयकलाई आफ्नो स्वीकृति दिएसँगै यो कानून लागू भएको हो। यसैबीच मुख्यमन्त्री शुभेन्दु अधिकारीले यो कानून राज्यमा लामो समयदेखि आवश्यक रहेको बताउँदै 34 वर्षसम्म राज्यमा कम्युनिष्ट पार्टीहरू र त्यसपछि 15 वर्षसम्म तृणमूल कंग्रेसको शासनकालमा गुण्डागर्दीलाई प्रोत्साहित गरेको उल्लेख गर्नुभयो। यसको साथमा उहाँले यस्ता कुतत्वहरूमाथि नियन्त्रण स्थापित गर्न यो कानून अति आवश्यक रहेको बताउनुभयो। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यका 60 रथयात्रा समितिलाई 5 लाख दिने घोषणा गर्नुभएको छ। यसको साथमा उहाँले राज्य सरकार यस वर्ष रथयात्रा उत्सवमा प्रशासनिक स्तरमा मात्र होइन सक्रिय रूपमा भाग लिने बताउनुभयो। यस्तै मुख्यमन्त्रीले श्रावण महिनामा जल तीर्थयात्री र भक्तजनहरूका लागि विशेष सेवाहरूको पनि घोषणा गर्नुभयो। मुख्यमन्त्रीले यो सहयोग चाडपर्वहरूमा सरकारको सहभागिता र राज्यको संस्कृति र धार्मिक परम्पराको संरक्षणको एक हिस्सा रहेको बताउनुभयो। पश्चिम बंगालको राज्यसभा उपचुनावका लागि भारतीय जनता पार्टीका उम्मेद्वारहरू सुष्मिता देव, सुशेन्दु शेखर राई तथा प्रकाश चेक बराइकले उम्मेद्वारी दर्ता गरेका छन्। कार्यक्रममा मुख्यमन्त्री शुभेन्दु अधिकारी र भाजपा प्रदेश अध्यक्ष तथा सांसद समीक भट्टाचार्य पनि उपस्थित थिए। केही दिन अघि यी तीन नेता भाजपामा प्रवेश गरेका थिए। त्यसपछि भाजपाले उनीहरूलाई पश्चिम बंगालबाट राज्यसभा उपचुनावका लागि आफ्नो उम्मेद्वार घोषणा गरेको थियो। पश्चिम बंगाल सरकारको श्रम विभागका राज्यमन्त्री भास्कर भट्टाचार्यले आज लङभ्यू चिया कमानका आन्दोलनकारी श्रमिकहरूको भोक हडताल स्थलमा पुगेर उनीहरूको समस्या, गुनासो र मागहरू प्रत्यक्ष रूपमा सुन्नुभयो। भ्रमण अवधि मन्त्री भट्टाचार्यले सरकारको हस्तक्षेप र सकारात्मक पहलबारे कुरा गर्दै भोक हडताल र आन्दोलन फिर्ता लिन अनुरोध समेत गर्नुभयो। गोर्खा जनमुक्ति मोर्चाको भातृ संगठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन DTDPLU ओकाइटी चियाबारी युनिटको प्रतिनिधिमण्डलले आज ओकाइटी चियाबारीका मूल प्रबन्धक पंकज चौबेसँग औपचारिक भेटवार्ता गरेको छ। यस क्रममा चियाबारीभित्र रहेका आधारभूत सुविधा तथा अन्य विभिन्न समस्याका विषयमा विस्तृत छलफल भएको बताइएको छ। यस अवसरमा अध्यक्ष अर्पण राई गोर्खाले श्रमिकहरूको हक हितको संरक्षण तथा उनीहरूको समस्याको समाधानका लागि संगठन सधैँ अग्रपंक्तिमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पश्चिम बंगालमा दक्षिण पश्चिम मनसून पूर्ण रूपमा सक्रिय भएको छ, जसको प्रभावले राज्यका अधिकांश भागहरूमा मौसमको ढाँचा परिवर्तन भएको छ। मौसम विज्ञान केन्द्र कोलकाता आरएमसीले सोमबारसम्म राज्यका विभिन्न भागहरूमा भारी वर्षा हुने चेतावनी दिएको छ। मौसम पूर्वानुमानले जारी गरेको तथ्याङ्क अनुसार आज राज्यभरि मुख्यत बदलिरही धेरै जस्तो स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ। यता उत्तर बंगालको दार्जीलिङ, कालेबुङ, जलपाइगुडी, अलिपुरद्वार र कुचबिहार जिल्लामा मनसूनको प्रभाव स्पष्ट देखिएको छ। यसैबीच विगत केही दिनदेखि आएको लगातार वर्षाका कारण दार्जीलिङ पहाड़को विभिन्न स्थानहरूमा जनजीवन अस्तव्यस्त भएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। आदिकवि भानुभक्त आचार्यको 212 जन्म जयन्ती श्रद्धा सम्मान र उत्साहका साथ पालन। यस अवसरमा राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारी लगायत धेरै नेताहरूले आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै शुभकामना व्यक्त गर्नुभयो। पश्चिम बंगाल विधानसभाले पारित गरेको दुई नयाँ अपराध विरोधी कानून आजदेखि लागू भएको छ। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यका 60 रथयात्रा समितिलाई 5 लाख दिने घोषणा गर्नुभएको छ। पश्चिम बंगालको राज्यसभा उपचुनावका लागि भारतीय जनता पार्टीका उम्मेद्वारहरूले नामाङ्कन दर्ता गराएका छन् र मौसम विभागले उत्तर बंगालको पर्वतीय तथा तराई भूभागका धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। यसका साथै अहिलेलाई प्रादेशिक समाचार पूरा भयो।
1: आकाशवाणी শিলিগুড়ি অনুষ্ঠান প্রচারিত হচ্ছে 711 কিলোহার্টজ।

समाचार वन्देना रायबाट सुन्नुहोस्। शुरूमा यस बुलेटिनका मुख्य समाचार। रक्षा मन्त्री राजनाथ सिंह र केन्द्रीय सड़क यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग मिलेर आज लखनऊ कानपुर एक्सप्रेस वेको उद्घाटन गर्नुभयो। असममा विदेशी न्यायाधिकरणद्वारा विदेशी घोषित गरिएका 27 जना व्यक्तिहरूले दायर गरेका याचिकाहरूको समूहको सुनवाई गर्दै सर्वोच्च अदालतले आज नागरिकता निर्धारण गर्ने वा कुनै व्यक्तिलाई विदेशी घोषणा गर्ने प्रक्रिया निष्पक्ष हुनुपर्ने फैसला सुनायो। सर्वोच्च अदालतले आज उत्तर प्रदेश सरकारले गठन गरेको विशेष अनुसन्धान टोली एसआईटीलाई अनुसन्धानको स्थिति रिपोर्ट पेश गर्न निर्देशन दिएको छ। भियतनामको फू क्वोक टापु नजिकै डुंगा दुर्घटनामा ज्यान गुमाएका 15 भारतीय पर्यटकहरूको पार्थिव शरीरलाई आज भारत फिर्ता ल्याइँदैछ र महिला क्रिकेटमा हरमनप्रीत कौरको नेतृत्वमा रहेको भारतीय टोलीले आज लर्ड्समा आयोजक इंग्ल्याण्ड विरूद्धको टेस्टमा ऐतिहासिक जीत हासिल गरेको छ। रक्षा मन्त्री राजनाथ सिंह र केन्द्रीय

0: सड़क यातायात तथा राजमार्ग मंत्री नितिन गडकरी ले उत्तर प्रदेश का मुख्यमंत्री योगी आदित्यनाथ संग मिलेर आज लखनऊ कानपुर एक्सप्रेसवे को उद्घाटन गर्नुभयो। लखनऊ को सैनिक स्कूल में आयोजित समारोह में वहां भाग लिन्भयो, जहां आज 4,850 करोड़ रूपया का परियोजना शुरू करिए, जिसमें एक्सप्रेस वे को उद्घाटन र लखनऊ हरदोई राजमार्ग को एक भाग को चार लेन निर्माण का साथ ही लखनऊ में फ्लाईओवर को शिलान्यास समावेश छ। यस अवसरमा बोल्दै श्री गडकरीले भन्नुभयो, उत्तर प्रदेशले आफ्नो मन्त्रालयबाट आगामी दुई वर्षमा लगभग 5,00,000 करोड़ रूपियाँको पूर्वाधार विकास कार्य पाउनेछ। केन्द्रीय मन्त्रीले लखनऊ कानपुर एक्सप्रेस वेलाई ऐतिहासिक उपलब्धिको रूपमा वर्णन गर्नुभयो, जसले उत्तर प्रदेशमा नयाँ कनेक्टिभिटी प्रदान गर्नेछ।
1: लखनऊ में बना हुआ ये एलिवेटेड थ्री लेयर फ्लाईओवर ये विश्व के आकर्षण का केंद्र बनेगा, ये विश्वास मैं आपको देना चाहता हूँ। इस रोड में जो सर्विस रोड है वो भी हम बना रहे हैं, तो इसके ऊपर मैं मास रैपिड ट्रांसपोर्ट सिस्टम ऑन इलेक्ट्रिसिटी ये तैयार करके दूंगा, जिससे एक कोने से दूसरे कोने कब पहुंचे पता नहीं चलेगा, ये भी शुरुआत इसमें करने की कोशिश करूंगा।
0: आकाशवाणी संवाददाताले रिपोर्ट गरेका छन् कि 63 किलोमीटर लामो 6 लेनको यस एक्सप्रेस वेले गर्दा लखनऊ र कानपुर बीचको यात्रा समय मात्र 35 देखि 45 मिनट हुनेछ। असममा विदेशी न्यायाधिकरणद्वारा विदेशी घोषित गरिएका 27 जना व्यक्तिहरूले दायर गरेका याचिकाहरूको समूहको सुनवाई गर्दै सर्वोच्च अदालतले आज नागरिकता निर्धारण गर्ने वा कुनै व्यक्तिलाई विदेशी घोषणा गर्ने प्रक्रिया निष्पक्ष हुनुपर्ने फैसला सुनायो। सर्वोच्च अदालतले न्यायिक सिद्धान्तहरूसँग सम्झौता गर्न नहुने बताएको छ। न्यायाधीश विक्रमनाथ र न्यायाधीश सन्दीप मेहताको इजलासले 27 मुद्दाहरूमा गुवाहाटी उच्च अदालत र विदेशी न्यायाधिकरणको आदेशलाई खारेज गर्यो। सर्वोच्च अदालतले आज उत्तर प्रदेश सरकारले गठन गरेको विशेष अनुसन्धान टोली एसआईटीलाई अनुसन्धानको स्थिति रिपोर्ट पेश गर्न निर्देशन दिएको छ। अयोध्या राम मन्दिरका लागि दिइएको दान रकमको कथित हिनामिनाको सीबीआई अनुसन्धानको माग गर्ने याचिकामा अदालतले केन्द्र सरकार, उत्तर प्रदेश सरकार र श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई पनि सूचना जारी गरेको छ। भारतका मुख्य न्यायाधीश सूर्यकान्त र न्यायाधीश जोय मालिया बागची रवि मोहनको नेतृत्वमा रहेको इजलासले ती याचिकाहरूको सुनवाई गरेको थियो। यसअघि 13 जूनमा उत्तर प्रदेश सरकारले मन्दिरको दान रकमको दुरूपयोगको आरोप लागेपछि श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टको अनुरोधमा 3 सदस्यीय एसआईटी गठन गरेको थियो। राष्ट्रपति द्रौपदी मुर्मूले तमिलनाडुमा अमोनिया ग्यास चुहावटबाट प्रभावित झारखण्डका कामदारहरूको मुद्दाको बारेमा संज्ञान लिनुभएको छ। झारखण्डको रामगढ़ जिल्लाका सरकारी अधिवक्ता संजीव कुमार अम्बष्टले याचिका दायर गरेपछि यसो गरिएको हो। राष्ट्रपतिको सचिवालयले रोजगार तथा श्रम सचिवहरूलाई तत्काल आवश्यक कार्यवाही गर्न र चालिएका कदमहरूको रिपोर्ट पेश गर्न निर्देशन दिएको छ। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारामनले सार्वजनिक क्षेत्रका ब्यांकहरूलाई प्रवासी भारतीयहरू एनआरआई सम्मको पहुँचलाई अझ तीव्र बनाउन र नवीन निक्षेप उत्पादनहरू प्रस्तुत गर्ने आह्वान गर्नुभएको छ। नयाँ दिल्लीमा ब्यांक तथा सार्वजनिक वित्तीय संस्थानहरूका प्रबन्ध निदेशक र मुख्य कार्यकारी अधिकारीहरूसित कुराकानीमा वहाँले यो कुरा भन्नुभयो। यो आकाशवाणी हो। भियतनामको फू क्वोक टापु नजिकै डुंगा दुर्घटनामा ज्यान गुमाएका 15 भारतीय पर्यटकहरूको पार्थिव शरीरहरूलाई आज भारत फिर्ता ल्याइँदैछ। भियतनाम स्थित भारतीय दूतावासले सामाजिक सञ्जालमा एक पोस्टमा भनेको छ कि हो ची मिन सिटीबाट हवाई जहाज स्थानीय समयअनुसार साँझ 6 बजे प्रस्थान गर्दै भारतीय समयअनुसार राति लगभग 9:30 बजे मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने अपेक्षा गरिएको छ। बिहारमा मुख्यमन्त्री सम्राट चौधरीले आज पटनामा आयोजित एक कार्यक्रममा बिहार हेली पर्यटन र हवाई पर्यटन सेवा योजनाको शुरूआत गर्नुभयो। सेवाका लागि अनलाइन बुकिङ पोर्टलको पनि उद्घाटन गरियो। यस अवसरमा मुख्यमन्त्रीले राज्यमा पर्यटन सुधार गर्न र मानिसहरूलाई बिहारको अन्वेषण र अनुभव गर्न अझ सहज बनाउन यो योजना शुरू गरिएको बताउनुभयो।
2: लोगों को बिहार दर्शन कराना है, ये सिर्फ शो केस में नहीं रखना है, ये पूरी तरह ऐसी व्यवस्था कीजिए कि पर डे